0: تعلقے کے پمپری میں بکریا چرا رہا تھا، اسی دوران اس پر بجلی گرنے سے وہ موقع پر ہی فوت ہو گیا، جبکہ اس کے ساتھ موجود ایک خاتون بھی بری طرح جھلس گئی اور اسے علاج کے لیے ناندیڑ کے اسپتال میں منتقل کیا گیا ہے۔ ریاست میں کل چندرپور ضلع کے برہم پوری میں سب سے زیادہ 47.6 ڈگری سیلسیس درجہ حرارت درج کیا گیا۔ مراٹھواڑہ کے پربھنی میں 43 ڈگری سیلسیس، چھترپتی سمبھاجی نگر میں 41.2 ڈگری سیلسیس اور دھاراشیو میں 39.9 ڈگری سیلسیس درجہ حرارت درج ہوا۔ اور آخر میں اس بلیٹن کی خاص خبریں ایک بار پھر۔ ریاست میں ایندھن کی طلب میں زبردست اضافہ، وزیر اعلیٰ کا ذخیرہ اندوزوں کے خلاف کارروائی کا حکم۔ ریاستی حکومت کا 5 بڑے پروجیکٹس کو خصوصی میراث دینے کا فیصلہ۔ ریاستی وائلڈ لائف بورڈ کا انسانی جنگلی حیات کے تصادم کو روکنے کے لیے مختلف اقدامات کا اعلان۔ اور رائل چیلنجرز بنگلورو کی IPL کرکٹ ٹورنامنٹ کے فائنل میں رسائی۔ اس کے ساتھ ہی آکاشوانی سے علاقائی خبریں ختم ہوئیں۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی نیوز بلیٹن صبح 11 بجے نشر ہوگا۔
1: Donshe 29° अर्थात 1305 kHz वर आणि FM 102 MHz वर आकाशवाणीच्या परभणी केंद्राचं प्रथम प्रसारण श्रोतेहो आपण ऐकत आहात। श्रोतेहो, एक निवेदन ऐकूयात। श्रोतेहो, सुरुंग का मेला या कार्यक्रमाचं रेकॉर्डिंग दर बुधवारी दुपारी 12:30 ते 1 या दरम्यान फोनवरून करण्यात येतं। तर श्रोतेहो, या कार्यक्रमात सहभागी होण्यासाठी आमच्या 0242-220-890 या दूरध्वनी क्रमांकावर संपर्क साधा दुपारी 12:30 ते 1 या वेळेदरम्यान। या कार्यक्रमाचं प्रसारण दर शनिवारी 11:35 होईल। तरी श्रोतेहो, या कार्यक्रमात सहभागी होण्यासाठी 0242-220-890 या दूरध्वनी क्रमांकावर संपर्क साधा। श्रोतेहो, निवेदन आपण ऐकलं। 9:10 झालेत। लखलक चंदेरी हा हिंदी चित्रपट गीतांचा सदाबहार असा कार्यक्रम प्रसारित करत आहोत। तत्पूर्वी ऐकूयात काही जाहिराती।
2: कमी वेळात जास्त नफा,
3: बस एका क्लिकवर कमाल हसला।
4: अनोळखी लिंक्स वर क्लिक करू नका, RBI सांगते
5: जाणकार बना, सतर्क रहा।